0: जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, एकजना बेपत्ता, सातजना घाइतेको उपचार हुँदै।
1: कंग्रेस विपक्षको राष्ट्रिय सम्मेलन आज सकिँदै, अहिले विभिन्न प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी।
0: काठमाडौँमा आज विभिन्न सात ठाउँबाट आयल निगमले एलपी ग्यास बेच्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य।
1: आफ्ना तीन लडाकू पायलट कतारी हिरासतमा रहेको इरानको दावी, अवस्था सार्वजनिक गर्न माग, भ्रामक सूचना फैलाइएको कतारको जवाब।
0: र प्रिसिजन खेलमा इंग्लिश क्लब चेल्सी र जर्मन क्लब बायर्न विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सोल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परि चारजनाको मृत्यु भएको छ भने एकजना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोलपुरमा मृत्यु भएको छ। यस्तै सोही ठाउँका 70 वर्षीय भीमबहादुर कार्की मृत अवस्थामा भेटिएका छन्। यसअघि सोही ठाउँकी 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ। सोही नगरपालिकाको गैरी गाउँका 14 वर्षीय हरिश विकको अवस्था अज्ञात छ। उक्त पहिरोमा पुरिएका 62 वर्षीय रामबहादुर साई, 45 वर्षीय सिद्धिबहादुर कामी, 58 वर्षीय कमला कार्की, 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई, 45 वर्षीय सुन्तली चदरा र 61 वर्षीय भद्रकला कार्की घाइते भएका छन्। घाइते मध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि नेपालगंज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि परिचालन भएको थियो।
0: रोल्पाको लुङडी गाउँपालिका 5 धैर्यनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खस्दा उनको मृत्यु भएको हो। यो सँगै रोल्पामा 5 दिनमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बुधबार थवाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा 13 जनाको मृत्यु भएको थियो भने अझै एकजना बेपत्ता छन्। दुईजनाको बुटोलमा उपचार भइरहेको छ। त्यसको भोलिपल्ट सुनछाहारी गाउँपालिका 2 फलवाङ र गिठेमा पहिरोले घर पुनिँदा 4 जनाको मृत्यु भएको थियो।
1: नेपाली कंग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आज सकिँदैछ। अस्तिदेखि काठमाडौँको सुगेधारामा जारी भेला आज सकिन लागेको हो। आज अन्तिम दिन विभिन्न सांगठनिक र राजनैतिक एजेण्डामा छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ। भेलामा प्रस्तुत गरिएका प्रतिवेदनहरूमाथि प्रतिनिधिले आफ्नो धारणा र टिप्पणी राख्ने क्रम जारी छ। प्रतिवेदनमाथिको छलफल सकिएपछि साथै प्रदेशका संयोजकहरूले प्रदेशगत अवस्था र आगामी रणनीतिबारे आफ्नो धारणा राख्ने क्रम चल्नेछ। त्यसपछि नेताहरूको सम्बोधनसँगै आजै भेलाका निष्कर्षहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ। पूर्व सभापति

0: शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरेको भेलामा देशभरबाट नेता कार्यकर्ता सहभागी छन्।
1: नेपाल आयल निगमले आज काठमाडौँ उपत्यकाका 7 ठाउँबाट खाना पकाउने एलपी ग्यास बेच्दैछ। हिजो 5 ठाउँबाट बेचेको निगमले आज थप 2 ठाउँ थपेर 7 ठाउँबाट बेच्न लागेको हो। निगमका अनुसार टेको परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल स्थित बिक्री केन्द्रबाट हिजो विभिन्न ब्राण्डका 6802 सिलिण्डर एलपी ग्यास बिक्री गरिएको थियो। हिजो केही ब्राण्डका ग्यास सिलिण्डर अपोक भएपछि आज हिजो केही ब्राण्डका ग्यास सिलिण्डर अपोक भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई आज कुपन मार्फत पहिलो प्राथमिकतामा राखिएको निगमले जनाएको छ। निगमको टेको परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्राण्डका ग्यास बिक्री हुँदैछ। यस्तै पशु सेवा शाखा चपली बुढानी कण्ठबाट नेपाल, एसपी र भानु, राधास्वामी परिसर किर्तिपुरबाट नेपाल, एसपी एभरेस्ट श्रीकृष्ण साई बाबा र श्री माया नयाँ बजार नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एसपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट एसपी र श्री माया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल, एसपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिने निगमले जनाएको छ।
0: तामझामका साथ उद्घाटन गरिएको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गमा उद्घाटनको 21 दिनपछि सर्वसाधारणका लागि भोलिदेखि संचालनमा ल्याउने तयारी गरिएको छ। साउन दोस्रो साता उद्घाटन गरिएको सुरुङ मार्गमा आजसम्म एम्बुलेन्स लगायत आकस्मिक तथा आपतकालीन सवारी साधन बाहेक अन्यले प्रवेश पाएका छैनन्। आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीका अनुसार अहिले दैनिक करिब 150 देखि 200 वटा आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्गबाट आवत जावत गरिरहेका छन्। ती सवारीलाई निशुल्क आवत जावतको व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि खुल्ला गर्नुअघि सुरुङभित्र अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास भइरहेको छ। यसै क्रममा सुरुङ मार्गभित्र आपतकालीन उद्धार अभ्यास मक ड्रिल सम्पन्न गरिएको छ। अभ्यासमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरी नगरपालिका, युद्ध बारूणी यन्त्र, सशस्त्र प्रहरी अस्पताल तथा सशस्त्र प्रहरी बलको डिजास्टर समूह सहितको इमर्जेन्सी रेस्पोन्स ग्रुप सहभागी भएको आयोजनाले जनाएको छ। सुरुङभित्र आगलागी हुँदा कसरी नियन्त्रण गर्ने, यात्रुले भरिएको बसमा आगलागी भएमा यात्रुको उद्धार कसरी गर्ने लगायतका विषयमा समेत थप अध्ययन तथा अभ्यास भइरहेको पन्थीले बताउनुभयो। सुरुङ मार्ग सञ्चालनको जिम्मेवारी पाएको कम्पनीले सुरुङ मार्ग सञ्चालन योजना पेश गरेपछि त्यसको अध्ययन गरी स्वीकृति प्रदान गरिनेछ। त्यसपछि चरणबद्ध रूपमा सुरुङ मार्ग व्यावसायिक रूपमा सर्वसाधारणका लागि खुला गरिने तयारी गरिएको छ। सुरुमा साना सवारीलाई मात्र प्रवेश अनुमति दिइनेछ। ठूला सवारी साधन दुर्घटनामा पर्दा उद्धार गर्ने अभ्यास अझै पूर्ण रूपमा नभएकाले तत्काल ठूला सवारी साधनलाई प्रवेश नदिइने आयोजनाले जनाएको छ।
1: चितवनको राप्ती नगरपालिका एक दुबी चौध र देउराली चोकमा आतंक मचाएको बाघलाई नियन्त्रणमा लिएको छ। स्थानीय एकजनालाई आक्रमण गरी घाइते बनाएको र पशु चौपाय खाएर आतंकित बनाएको बाघलाई डाट गरी बेहोश बनाएर बिहानै 11 बजेतिर नियन्त्रणमा लिएको हो। बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जबाट 4 हात्तीसहितको टोली परिचालन भएको थियो। गैराती राप्ती एक दुबी चौरमा एउटा गाई मारेको बाघले आज बिहान देउराली चोकमा अन्दाजित 60 वर्षका खड्क बहादुर अधिकारीमाथि आक्रमण गरेको थियो। बाघको आक्रमणबाट अधिकारी घाइते भएका छन्। बाघ बिहान स्थानीयको खेतबारी र बस्ती बस्तीमा डुल्न थालेपछि आतंकित बनेका स्थानीयले बाघ नियन्त्रणको लागि निकुञ्जलाई गुहारेका थिए।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य केही बढ़ेको छ। सुनको मूल्य तलामा 3600 र चाँदी 50 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापवाल सुन एक तोलाको मूल्य 3,05,200 रूपियाँ कायम भएको छ। शुक्रबार एक तोला सुन 3,01,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै गरी चाँदीको मूल्य प्रति तोला 4,710 रूपियाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदीको 4,660 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश 4,377 अमेरिकी डलर तथा चाँदी प्रति अंश 64 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्नो लडाकु जहाजका 3 पाइलट कतारको हिरासतमा रहेको दावी गरेको छ। सशस्त्र बलको जनरल स्टाफ अन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजी सम्बन्धी समितिले यस्तो दावी गर्दै उनीहरूको अवस्थाबारे स्पष्ट पार्न सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीलाई अपील समेत गरेको छ। इरानी संचार माध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकारजादेहले आईसीआरसी अध्यक्षलाई लेखेको पत्रमा दुईवटा सुखै 24 लडाकु विमानलाई 2 मार्च 2026 कतारमा रहेको एउटा शत्रु सैन्य अड्डालाई लक्षित गर्ने अभियानमा पठाइएको बताउनुभयो। उहाँका अनुसार अभियान पूरा गरेर फर्किने क्रममा विमानहरूले शत्रुको सामना गर्नु परेको थियो, जसका कारण 4 इरानी पाइलट प्रभावित भएका थिए। यी 4 पाइलट मध्ये 1 माजिद काजिमीको शव पछि इरान लगिसकिएको छ। बाँकी 3 पाइलट जवाद सालेही, अब्दुल मजिद दस्तियान र इमरान बहरूसियानलाई कतारको सेनाले जीवितै पक्राउ गरेको ब्रिगेडियर जनरल बाकरजादेहीको दावी छ। कतारले भने इरानको यो दावीलाई अस्वीकार गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस समयमा यस्ता भ्रामक बयान आउनु आफूहरूका लागि निकै आश्चर्यजनक भएको बताउनुभयो। उहाँले एक पाइलटको शव फेला परेको र उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्क समेत गरेको बताउनु भएको छ।
1: र अब खेल समाचार। इंग्लिश क्लब चेल्सीले रियल सोसिडाडलाई 3-1 गोलले हराउँदै प्री सिजनको सुखद अन्त्य गरेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा मर्गन रोजर्सले 9 मिनटमै गोल गर्दै अग्रता दिलाए। रियल सोसिडाडका जोन आरम बुरूले पहिलो हाफको अन्त्यतिर बराबरी गरे। दोस्रो हाफमा जोआओ पेड्रोले 47 र 77 मिनटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। यसैबीच जर्मन क्लब बायर्न म्युनिखले प्रि सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा आरबी लिप्जिङलाई 3-1 गोलले पराजित गरेको छ। लुइस डियाज, नाथानियल ब्राउन र जमाल मुसियालाको गोलमा बायर्न विजयी भएको हो। लेप्जिङका ब्राजन ग्रुडाले 1 गोल फर्काए। बायर्नका कोनराड लाइमर, किम मेन्जे र मुसियाला खेलका क्रममा मैदानबाट बाहिरिए। लाइमर र किम चोटका कारण बाहिरिएका थिए भने मुसियालाको समस्या अत्याधिक गर्मीका कारण भएको बताइएको छ। यसले खेलाड़ीको फिटनेसमाथि चिन्ता बढ़ाएको छ। अब बायर्नले फ्रान्ज बेकुन बाउर सुपर कपमा बोरुसिया डर्टमन्डसँग खेल्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या 4 पुग्यो। 1 बेपत्ता, 7 घाइतेको उपचार हुँदै।
0: कंग्रेसितर पक्षको राष्ट्रिय सम्मेलन आज सकिँदै, अहिले विभिन्न प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी।
1: काठमाण्डुमा आज विभिन्न 7 ठाउँबाट आयल निगमले एलपी ग्यास बेच्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य।
0: आफ्ना 3 लडाकु पाइलट कतारी हिरासतमा रहेको इरानको दावी, अवस्था सार्वजनिक गर्न माग, भ्रामक सूचना फैलाइएको कतारको जवाफ।
1: र प्री सिजन खेलमा इंग्लिश क्लब चेल्सी र जर्मन क्लब बायर्न विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: नेपाल्स लार्जेस्ट ऑटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी
4: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै ठाउँमा 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने
3: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म सुरु हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौ
4: स्थान प्रकृति मण्डप काठमाडौँ नाइमा नेपाल मोबिलिटी
3: ऑटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी
5: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न? नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा। त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौ। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महोत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोषिला खानेकुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवा खेत भन्छ, मुवा खेतबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ, त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
4: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशुद्ध नेपाल सरकारको नीति जुन चलिरहेछ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढ़ाने समुदाय में देखिए कुपोषण कसरी अंत करने भन्ने कुराहरुमा चाहिँ हामीले सपोर्ट गर्दछौं। त्यस अन्तर्गत चाहिँ हामीले कमिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चारको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गर्दछ त्यसलाई चाहिँ हामीले कसरी सधैँ रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। सीआईएनका लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिमतर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
5: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए मकैहरू भए कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुडेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुडेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छन्। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बालबालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बालबालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बालबालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनुपर्छ आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरू माथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हाम्रो सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के अरे बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो. जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ. मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुन सक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत. यस अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्सै गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ. अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ. जङ्क फुड चाहिँ नखानु. जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ. सो त्यही हो बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो. अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो.
0: अब सिन्धुलीतर्फ लागौं. सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट.
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्. बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सँगै मातृ शिशु कार्यक्रम मातृपोषण का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाइ छ.
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ. अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ. हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत स्याहार अन्तर्गत हामीले एकजना जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि 625,000 रुपियाँ पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भने आश्रय पनि छैन त्यस्ता बच्चा 50 जनालाई हामीले ती लगायतका चाहिँ के भने बालिकहरू पनि छन् फेरि त्यहाँ ती त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बहिरा माविमा हामीले आवास सहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ मा जो बाल बालिका चाहिँ के भन्छ जन्माउनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरू